0: صاحب بات صحت کے حوالے سے، سلامتی کے حوالے سے ہو رہی تھی۔ آپ کی صحت ٹھیک ہے تو دنیا میں رنگ بھی ہے، نور بھی ہے، رونق بھی ہے، چہل پہل بھی ہے، مزہ بھی ہے، لطف بھی ہے، اس میں اسموتھنس بھی ہے۔ یہ بڑی رونق افروز، بھاگتی دوڑتی، آپ کو نئے نئے مناظر دکھاتی ہوئی زندگی ہوتی ہے، لیکن اگر آپ کی صحت میں کوئی رکھنا پڑ جائے، کوئی رکاوٹ آ جائے، کوئی پریشانی آ جائے، آپ کو طبیعت کی ناسازی کا سامنا کرنا پڑ جائے، تو سارے کے سارے منظر دھرے کے دھرے رہ جاتے ہیں۔ زندگی بڑی بے معنی سی، بے ربط سی، ویران سی، وحشت زدہ سی ہو جاتی ہے۔ اس کے لیے ضروری ہے کہ کم از کم فائنینشلی آپ سیف رہیں، فائنینشلی آپ کو کسی طرح کی دقت کا سامنا نہ کرنا پڑے، کسی طرح کی اذیت نہ ہو، تکلیف نہ ہو۔ کہتے ہیں کہ اپنی تکلیف سے زیادہ اپنے آس پاس رہنے والے اپنے پیاروں کی تکلیف ہوتی ہے۔ اگر آپ اکیلے ہی بریڈ ونر ہیں، اگر آپ اکیلے ہی کمانے والے ہیں اور گھر میں باقی لوگ سب کمانے قابل نہیں ہیں یا نہیں کما رہے ہیں، تو اس کا مطلب یہ ہے کہ آپ کو ڈیفینیٹلی کوئی ایسا انتظام کرنا ہے کہ خدا نخواستہ اگر آپ کی صحت میں کوئی مسئلہ ہو تو وہ کور ہو جائے۔ اس وقت ہمارے ساتھ موجود ہیں، اسی حوالے سے بات کریں گے ہرپریت کور جی سے۔ ویلکم کرتے ہیں میڈم آپ کو۔
1: جی تھینک یو عامر جی، تھینک یو سو مچ۔
0: ہم تین پالیسیز کی بات کر رہے تھے، تین ڈفرنٹ آپشنس کی بات کر رہے تھے، وہ آپشنس کیا تھے اور کیسے کام کرتے ہیں؟
1: جی عامر جی، ہم 3-in-1 پالیسی کومبو پلان جو ہے اس کی بات کر رہے تھے، جس میں آپ کی تین پالیسیز جو ہیں وہ انکلوڈیڈ تھی، آپ کی لائف انشورنس، آپ کی ڈسیبلٹی انشورنس اور آپ کی کریٹیکل النس انشورنس۔ تینوں کو میں شارٹ میں ڈیفائن کرنا چاہوں گی کہ کریٹیکل انشورنس جس میں آپ کی 25 النسز کور ہیں جو ہمارا ہیلتھ کارڈ کور نہیں کرتا ہے، رائٹ right? اس کے علاوہ ہماری ڈسیبلٹی، جیسے کہ ہمیں چوٹ لگ جاتی ہے، کوئی انجری ہو جاتی ہے تو ہم جاب پہ نہیں جا سکتے 2 مہینے، 6 مہینے، 1 سال، ٹل دا ایج آف 70 جو پرماننٹ بھی ڈسیبلٹی اگر ہو جاتی ہے، تو یہ اس چیز کی کوریج ہے کہ منتھلی بیسس پہ ہماری انکم رک جاتی ہے کام پہ نہیں جائیں گے تو یہ منتھلی ایکسپینسز کو کور کرتی ہے آپ کی اکارڈنگ ٹو یور انکم اور یور ورک، کس طرح کا آپ کام کرتے ہیں۔ اور تیسری بات ہم کر رہے تھے آپ کی لائف انشورنس کی۔ لائف انشورنس آج نہیں تو کل، کل نہیں تو پرسوں ہمیں سب کو لے کے رکھنی پڑتی ہے۔ اب جب بھی ہمارے پاس، ہمارے جو ہے گھر ہوتا ہے، بچوں کی ایجوکیشن کا سوال ہوتا ہے، ہماری گاڑیاں ہوتی ہیں، ان سب چیزوں کو، لونز کی کوریج کے لیے ہم اپنی لائف انشورنس کو لے کے رکھتے ہیں، جو دو طرح کی ہوتی ہے، ایک ٹرم اور ایک پرماننٹ، جو 100 ایئر تک آپ کو کور کرتی ہے۔ لائف انشورنس میں نئی چیز میں بتانا چاہوں گی کہ جیسے سب کہتے ہیں کہ جی ہماری ٹرم 20 ختم ہو گئی ہے، 30 ختم ہو گئی ہے، ہمیں کچھ ایسا چاہیے کہ ہم اپنی لائف انشورنس کو لائف لانگ یوز کر سکے۔ اور موسٹ امپورٹنٹ چیز کہ میرے پاس فون بھی آتے ہیں کچھ لوگوں نے جنہوں نے پہلے لائف انشورنس لیا، کہ ہمیں اپنی لائف انشورنس چاہیے۔ لائف انشورنس بیسیکلی کانسیپٹ کیا ہے کہ آپ کو اگر کچھ ہو جاتا ہے تو پیچھے سے آپ کے جتنی بھی لونز ہیں، مورگیج ہے، آپ کے بچوں کی ایجوکیشن ہے، جتنے بھی ہم کہہ سکتے ہیں ڈیپتس ہیں، وہ سب کو کور کرتی ہے، پیچھے فیملی کو پروٹیکٹ کرتی ہے۔ بٹ جو نیا پلان آیا ہے اس میں آپ اپنی لائف انشورنس کا لیونگ بینیفٹ خود لے سکتے ہیں فروم دا ویری فرسٹ ایئر۔ کیش ویلیو اس میں اتنی زیادہ ہے عامر جی کہ آپ اپنی لائف کا بینیفٹ جو ہے وہ خود یوز کر سکتے ہیں آنے والے سالوں میں۔ سپوز آپ نے آج لائف انشورنس لی تو اس کا کیش ویلیو اسی سال سے اسٹارٹ ہو جائے گی، آنے والے 10 سالوں میں، 5 سالوں میں جو لائف انشورنس کی کیش ویلیو 10,000-20,000 جتنے کا اماؤنٹ آپ کور کرتے ہیں اس کے اکارڈنگ، یہ تو میں کہتی ہوں ملینز میں چلا جاتا ہے آپ کا جو بینیفٹ ہوتا ہے، یہ لیونگ بینیفٹ۔ اگر بچوں کے لیے لیتے ہیں تو دس از دا گولڈن گفٹ فار یور چلڈرن، کہ بچوں کو اگر آج بچہ بورن ہوا ہے اس کے لیے ہم نے پالیسی لی ہے، چاہے آپ 1 لاکھ کی لے چاہے 2 لاکھ کی لے، تو آپ کو 100 ایئرس تک کوریج بھی ملے گی اور اس کا جو ہم کہہ سکتے ہیں کہ کیش ویلیو بھی इसकी स्टार्ट हो जाएगी जब तक बच्चे ने 18 साल का होना है, उसने कॉलेज यूनिवर्सिटी जाना है 20 साल का, तब तक एक बहुत बड़ा अमाउंट हम कह सकते हैं कि उसकी फीस भी उसमें से पे हो सकती है। बच्चे ने 25 साल 30 साल की उम्र में घर लेना है तो एक बहुत बड़ा अमाउंट 100,000s में कैश वैल्यू बन जाती है और वो उनके डाउन पेमेंट दे सकता है, और जिसके साथ साथ इसका डेथ बेनिफिट भी मिलियंस में ग्रो करता है।
0: बिल्कुल
1: तो
0: ठीक,
1: इसको जो है एज के अकॉर्डिंग ही होती है, तो जितनी जल्दी हम लेंगे उतना ही हमें बेनिफिट होगा। बट दिस इज द गोल्डन, वी कैन से द बेनिफिट हूएवर इज टेकिंग दिस लाइफ इंश्योरेंस।
0: बिल्कुल ठीक,
1: आपको कवर करेगी लाइफ लॉन्ग। उसके बाद ये कभी खत्म नहीं होने वाली पॉलिसी है। 100 इयर्स की एज में आपको यू आर परफेक्टली ऑल राइट, तो आपको उतने अमाउंट का चेक आ जाएगा।
0: बिल्कुल ठीक।
1: और इसको लोन की तरह लेके आप लाइफ लॉन्ग यूज कर सकते हैं कैश वैल्यू को, और इसको वापस करने की भी जरूरत नहीं होगी।
0: बिल्कुल
1: तो ये होती है एज के अकॉर्डिंग। तो ये तीनों पॉलिसीज का हम एक कॉम्बो प्लान बना के दे देते हैं। लाइफ इंश्योरेंस डिसेबिलिटी आपके मंथली खर्चों को कवर करती है, और क्रिटिकल इलनेस, और क्रिटिकल इलनेस का जैसे मैंने बताया कि एज 80 तक कवर करती है। अगर आपको कोई प्रॉब्लम नहीं आती है, बिल्कुल सही है, हेल्थ गुड है, 80 साल की उम्र में आपने जितना पैसा उसमें पे किया है, जितना प्रीमियम दिया है, तो वो आपको वापस मिल जाएगा। तो ये कहते हैं कि इसके एक पंथ दो काज, इसके एक पंथ कई काज हो जाते हैं, काफी सारे बेनिफिट्स हो जाते हैं।
0: बिल्कुल ठीक। अगर आप भी ये बेनिफिट्स लेना चाहते हैं तो नंबर ये मिलाएंगे हरप्रीत कौर जी का, 6437334 6611। नंबर दोबारा बता रहे हैं, एक बार बात जरूर कीजिए। ये 3-in-1 पॉलिसी है, जैसे उन्होंने बताया कि पॉलिसी एक है, फायदे इसके हजार हैं। ये नंबर मिलाएं, फर्दर बातचीत के लिए जरूर राब्ता कायम करें, 6437334 6611। बहुत शुक्रिया हरप्रीत
1: जी, एक चीज इंपॉर्टेंट मैं बताना चाहूंगी प्रीमियम के बारे में, जो सब लिसनर्स के लिए बहुत ही इंपॉर्टेंट है, कि अगर आपकी एज यंग है, आप 40 से नीचे है, 30 से नीचे, तो ये जो तीनों पॉलिसी है ये $99 के आसपास जो है आपको मिल सकती है। अंडर $100 थ्री पॉलिसीज, दिस इज द बेस्ट थिंग अकॉर्डिंग टू द एज। आप इसको और अकॉर्डिंग टू योर बजट हम आपको डिजाइन करके इसको दे सकते हैं, ताकि आप जो है अपने पैसे का प्रॉपर यूज करें और मैक्सिमम बेनिफिट ले सके इसका।
0: शुक्रिया बहुत। 6437334 6611। बहुत शुक्रिया हरप्रीत आपके टाइम के लिए।
1: थैंक यू सो मच आंटी जी, थैंक यू।
2: लवी डवी शो 4163033639। आमिर बड़ा प्यारा सा प्यारी सी कुछ लाइनें हैं, कहते हैं धूप के पार सितारों का नगर लगता है। धूप के पार सितारों का नगर लगता है, उस पहाड़ी पे मुझे चांद का घर लगता है।
0: घर लगता है, वाह वाह।
2: चांद मेहराब पे सोई हुई एक आयत है। चांद मेहराब पे सोई हुई एक आयत है, बेवजू आंखें हैं, पढ़ते हुए डर लगता है।
0: वाह वाह वाह।
2: मैं तेरे साथ सितारों से गुजर सकता हूँ,
0: गुजर सकता हूँ।
2: कितना आसान मोहब्बत का सफर
0: लगता है, वाह वाह।
2: जिंदगी तूने मुझे कब्र से कम
0: दी है जमीन, वाह वाह वाह।
2: पांव फैलाऊं तो दीवार में
0: सर लगता है। बशीर बदर के ये बहुत ही खूबसूरत अशआर हैं। और भूले हैं तुम्हें रफ्ता रफ्ता, बड़ी मुद्दतों में हम भूले हैं तुम्हें रफ्ता रफ्ता, बड़ी मुद्दतों में हम, किस्तों में खुदकुशी का मजा हमसे पूछिए।
2: क्या बात है।
0: आप सुन रहे हैं लवी डवी शो, खूबसूरत सी शायरी, कमाल का अंदाज बयां। शिवानी है हमारे साथ और आपसे बातचीत हो रही है मुख्तलिफ मौजूआत पर। हमारे मेहमान भी गाहे बगाहे तशरीफ ला रहे हैं, उनसे भी बात हो रही है। और हमारा मतमा नज़र ये है, हमारा मौक़िफ़ ये है कि बजाय इसके कि हम डिफरेंट सेक्टर्स में अपनी तबाह आजमाई करें और ख़ुद आपको बताएं कि डिफरेंट सेक्टर्स में क्या हो रहा है, रियल एस्टेट में क्या हो रहा है, इंश्योरेंस में क्या हो रहा है, या मोर्गेज में क्या हो रहा है, हम प्रोफेशनल्स को इन्वाइट करें, और वो आपको बताएं जो कोर कॉम्पिटेंसी रखते हैं उस सेक्टर की, कि उन सेक्टर्स में एक्चुअली क्या लेटेस्ट और ग्रेटेस्ट चल रहा है।
2: बहुत खूब, बहुत खूब। तो आमिर की इस बातचीत के बाद, बहुत प्यारा सा गाना है, रेखा भारद्वाज ने गाया है, बर्फी मूवी का गाना है,
0: बर्फी
2: फिर ले आया दिल।
0: आज तो मीठी सुबह कर दिया आपने बर्फी का जिक्र कर।
2: तुझे सोचे तो फिर सोते कहाँ है, इतने बेअदब हम होते कहाँ
0: होते कहाँ है। वाह वाह वाह वाह। Stay tuned. This is Lovey Dovey Show.

0: You're listening to South Asian Unlimited Radio. For advertising, call 647-863-1940. 647-863-1940.
1: लीसा की याद नहीं आई तुझे जस्सी? जस्सी को छोड़िए, क्योंकि लीसा कॉस्मेटिक्स लाए हैं स्प्रिंग वेयरहाउस सेल खास आपके लिए। परफ्यूम, स्किन केयर, मेकअप, हेयर केयर, डिजाइनर सनग्लासेस, चॉकलेट्स और भी बहुत कुछ विद मेगा सेविंग्स अप टू 80% ऑफ। धुरंधर डील्स ऑन ऑल योर फेवरेट वर्ल्ड फेमस ब्रांड्स जैसे टॉम फोर्ड, वर्साचे, अरमानी, हजारो एंड मोर। आपको आना है 135 कॉमर्स वैली ड्राइव, ईस्ट मार्कम, हाईवे 404 और 407 के बेहद करीब एंड क्लोज टू 401। सेल चलेगी अप्रैल 18 से मई 10 तक, परफेक्ट फॉर मदर्स डे गिफ्टिंग। तो ज्यादा स्वैग एट कम प्राइस सिर्फ लीसाज वेयरहाउस सेल पर। विजिट lisascosmetics.com।
2: इस सीजन शानदार कैनेडियन रोड ट्रिप विच ड्राइवर सते अनादी टोयोटा दा होवेगा दी ग्रेट वाइड नॉर्थ दे अनजान रस्तियां नाल आमना सामना। इस च साथ देण के चिप्स, चाह वाली ब्रेक्स अते अतरंगी प्लेलिस्ट्स। पर इस यादगार सफर तो पहला एक गल याद रहे, एह टाइम है तुहाडे स्थानक टोयोटा डीलर ते एक्सपर्ट सर्विस दा। ऑयल चेंजेस, ब्रेक चेक्स अते टायर बदलों लई तुहाडा एक ईजी स्टॉप। अज ही अपॉइंटमेंट बुक करो, क्योंकि यह सफर होण वाला है तूफानी।
3: ਕੀ ਤੁਹਾਨੂੰ ਕਿਸੇ ਵੀ ਫਾਈਨੈਂਸ਼ੀਅਲ ਸਿਚੁਏਸ਼ਨ ਲਈ ਮੌਰਗੇਜ ਦੀ ਲੋੜ ਹੈ, ਜਿਵੇਂ ਫਰਸਟ ਔਰ ਸੈਕੰਡ ਮੌਰਗੇਜ, ਪਰਚੇਸ ਔਰ ਰੀਫਾਈਨਾਂਸ ਜਾਂ ਪ੍ਰਾਈਵੇਟ ਫੰਡਸ? ਹਰ ਜਗ੍ਹਾ ਹੱਥ ਪੈਰ ਮਾਰ ਕੇ ਦੇਖ ਚੁੱਕੇ ਹੋ,
4: ਤਾਂ ਫਿਕਰ ਕਿਉਂ ਕਰਦੇ ਹੋ? ਨੀਲਮ ਸਿਧੂਵ ਕੋਲ ਹੈ ਸੋਲੂਸ਼ਨ ਫਾਰ ਐਵਰੀ ਸਿਚੁਏਸ਼ਨ।
3: ਇਹ ਆਫਰ ਕਰਦੇ ਨੇ ਬੈਸਟ ਰੇਟਸ, ਇੰਪੇਅਰਡ ਕ੍ਰੈਡਿਟ ਜਾਂ ਬੈਂਕਰਪਸੀ ਹੈ, ਨੋ ਪ੍ਰੋਬਲਮ।
4: ਇਹਨਾਂ ਕੋਲ ਨੇ ਏ ਬੀ ਐਂਡ ਟ੍ਰਸਟਿਡ ਪ੍ਰਾਈਵੇਟ ਲੈਂਡਰਸ।
3: ਯੂ ਸ਼ੌਪ ਅਰਾਊਂਡ ਐਂਡ ਕਮ ਬੈਕ ਟੂ ਨੀਲਮ।
4: ਅੱਜ ਹੀ ਕਾਲ ਕਰੋ ਨੀਲਮ ਸਿਧੂਵ ਨੂੰ
3: 647-739-8710, license number M200-34504.
5: Hi, I'm Realtor Sikhi. Jee tusi ghar bechan ja khareedan bare soch rahe ho, ta ik var mainu phone zarur karo. Main tuhanu professional advice deke tuhada ghar list karangi sirf $1,000 vich. Ji haan, bilkul theek sunya. Only $4,000. No hidden fees, no surprises. Call me at 647-408-7066. That is 647-408-7066. Just remember, you say sell and I say sold.
0: वेलकम बैक फ्रेंड्स, एक बार फिर से आपका स्वागत है साउथ एशियन अनलिमिटेड रेडियो पर। और सुखी कौर होम लाइफ सिग्नेचर रियल्टी से रियल्टर सुखी कौर जी हमारे साथ हैं, और बहुत ही एक्सपीरियंस इनका लंबा है। बहुत अमेजिंग लिस्टिंग्स होती हैं सुखी जी के पास ऑल द टाइम, एंड द गुड थिंग इज शी हैज़ अ टीम ऑफ मॉर्गेज स्पेशलिस्ट जो आपको प्री अप्रूवल भी दिलवाते हैं, एंड लॉयर्स एंड अप्रेजल, होम इवेल्यूएशन, सारा कुछ किया जाता है अंडर वन रूफ। एंड सुखी जी का नंबर 647-408-7066, 647-408-7066। करते हैं बात सुखी जी से। सुखी जी, आपका स्वागत है साउथ एशियन अनलिमिटेड रेडियो पर।
5: वेरी गुड आफ्टरनून सनी जी, सबसे पहले तो आपको एंड सभी लिसनर्स को मेरे सुखी की तरफ से वेरी हैप्पी वेंसडे। आई होप एवरीबडी इज एंजॉयिंग देयर डे। आई नो वेदर इज नॉट वेरी प्लेजेंट टुडे, इट इज रेनिंग, बट एवरी डे एवरी वेदर हैज इट्स ओन गुड एंड बैड।
0: ट्रू।
5: सनी जी, कुछ लिस्टिंग्स शेयर करना चाहूंगी। सबसे पहले तो अगर हमारा कोई लिसनर सोच रहा था कि उन्होंने कस्टम बिल्ड हाउस बनाना है, बहुत ही बिग लैंड पर बनाना है, तो से नो मोर। मेरे पास बहुत ही अच्छी प्रॉपर्टी आई है जो कि ब्रैम्पटन से अराउंड 20 से 25 मिनट की ड्राइव पर है। 83 एकर लैंड पर ये पावर ऑफ सेल की प्रॉपर्टी है। अभी मार्केट में आई नहीं है, पावर ऑफ सेल पर ये प्रॉपर्टी आने वाली है। 83 एकर लैंड पर बहुत ही अच्छा घर बना हुआ है आपको। 6 bedrooms ऑन द मेन फ्लोर एंड 3 bedroom इन द बेसमेंट। बहुत ही अच्छा घर है, फुली फुली फुली अपग्रेडेड, एंड लाइक आई सेड 83 एकर की लैंड पर ये प्रॉपर्टी है। आपको यहाँ पर कैबिन बना हुआ है, फार्मिंग कर सकते हैं, वहाँ पर बार्न भी बना हुआ है। आपको अगर प्रॉपर्टी देखनी है या कोई भी क्वेश्चन है, मार्केट में आने से पहले ये घर देखना चाहते हैं, तो प्लीज़ सुखी को कॉल कर लीजिए एट 647-408-7066, 647-408-7066। Another property بتانا چاہوں گی ہمارے پاس برامٹن میں جو کریڈٹ ویلی ایریا ہے وہاں پر ڈیٹیچ گھر اویلیبل ہے جو کہ چار بیڈ روم کا ڈیٹیچ گھر ہے دو بیڈ روم کی لیگلی فنشڈ بیسمنٹ ہے ود سیپریٹ اینٹرنس ود کچن نو ورک نیڈس ٹو بی ڈن انڈر 10 ایئرز اولڈ یہ گھر لینا چاہتے ہیں ان برامٹن میں سیلر از موٹیویٹڈ ٹو سیل کال کر لیجیے فون اٹھائیے 647-408-7066 اگر آپ کو یہ ہے کہ ابھی یو آر ناٹ شیور کہ آپ کے پاس انف ڈاؤن پیمنٹ ہے یا نہیں ہے اور آپ نہیں آپ یہ اس بات کے لیے شیور نہیں ہے کہ آپ کوالیفائی گھر بائی کرنے کے لیے کرتے ہیں یا نہیں کرتے ہیں پلیز گیو می اے کال کیونکہ ہمارے پاس پوری ٹیم ہے آئی ول گیٹ یو پری اپروڈ پہلے آپ کو پری اپروو کروایا جائے گا پھر آپ کی نیڈ کے حساب سے آپ کو گھر لے کر دیا جائے گا ڈپینڈنگ آن یور اون سچویشن چاہے آپ کے پاس 5% کی ڈاؤن پیمنٹ ہے 10 or 15 ڈو ناٹ وری گیو سکھی اے کال ایٹ 647-408-7066 Thank you so much. Have a wonderful day.
0: جی بہت بہت شکریہ سکھی جی اینڈ ہوم لائف سگنیچر ریئلٹی کی ریئلٹر سکھی جی کا نمبر 647-408-7066 ان جی ٹی اے ہو بیونڈ جی ٹی اے ہو سکھی جی کے پاس بڑی امیزنگ لسٹنگز ہوتی ہیں اور اگر آپ نے بھی چیک آؤٹ کرنا ہے یاد رکھیں کہ ایون لائک آئی مینشن بفور شی ہیز اے مارگیج اسپیشلسٹ کی انٹائر ٹیم سو آپ کو مارگیج آپ کی پری اپروول سارا کچھ کر کے دیا جاتا ہے سو یور ہوم بائنگ ایکسپیرئنس بیکمز ایبسلوٹلی اسموتھ سکھی کور 647-408-7066 لیساز کاسمیٹک سپرنگ ویئرو سیل یہ آخری ویکینڈ ہے 8, 9, 10 فرائیڈے سیٹرڈے سنڈے مدرس ڈے کے لیے امیزنگ گفٹ آئیڈیاز یہاں پر آپ کو ملیں گے فائن چاکلیٹس ڈیزائنر سن گلاسز برانڈ نیم فریگرنسز کاسمیٹکس پرسٹیج برانڈ نیمز اینڈ ہیلتھ اینڈ بیوٹی پروڈکٹس اپ ٹو 80% سیونگز اور کیا چاہیے لیساز کاسمیٹک سپرنگ ویئرو سیل پہنچ جائیے 135 کامرس ویلی ڈرائیو ایسٹ ان مارکم الکا یاگنک کمار سانو کی آواز میں چہرہ کیا دیکھتے ہو سلامی آئی بلیو واز دا فلم and enjoy the song aate hain bahut hi jald wapas fir aage chalkar Brampton TV and appliances sultan ji bhi honge hamare sath